अथवा अफिसका लागि नयाँ सेफ किन्दै हुनुहुन्छ, सेफ मात्र होइन विश्वास गर्न सकिने सुरक्षा रोज्नुहोस्। अन्तर्राष्ट्रिय प्रमाणित सुरक्षा भएको सुनिश्चित गर्नुहोस्। फायर रेजिस्टेन्ट, टुल एन्ड थ्रोट रेजिस्टेन्ट, तपाईँका सबैभन्दा महत्वपूर्ण

0: दसैँ तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ।
1: स्मार्ट लकर घरमा लकी सरप्राइज चाडमा
0: शर्तहरू लागू हुन्छ।
2: ऑलराइट पीपल लेट्स गेट रेडी। ओ माय गॉड, इट्स सो हॉट।
3: Kathmandu's number one hit music station.
4: Yeah.
5: Number one for today's hit music.
6: The hottest music.
3: Go! It's FM 91.2.

0: तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 एसएमएस गरौँ। शर्तहरू लागू हुन्छ।
1: It's Manu's number one hit music station.
2: Yeah.
3: Number one for today's hit music.
4: The hottest music.
1: Go. It's FM 91.2.